0: بالحق وربنا الرحمن المستعان على ما تصفون.
1: صدق الله العظيم. मज़ीद सामीन, अभी आपने कुरान पाक की चंद आयात मुबारका की तिलावत समाअत की. परवरदिगार आलम से दुआ है